0: Help is just one call away. No need to file bankruptcy. We can save your assets, stop collection calls and make one monthly interest-free installment for maximum debt relief. Call Aisha Munawwar, Debt Solutions Specialist and Insolvency Counselor with Rumanek & Company Limited, a company with licensed insolvency trustee. Call Aisha Munawwar at 416-428-2165. That's 416-428-2165.
1: आप प्रिंटिंग करवाएं सबसे बेहतरीन रेट्स पर सिर्फ $229 में हासिल करें दो रोल अप बैनर्स और सिर्फ $399 में 10,000 हाफ पेज फ्लायर्स चाहिए ब्रांडिंग का मुकम्मल हल तो ले आएं कस्टम टेंट कनोपी सिर्फ $899 में और बिजनेस की जबरदस्त प्रमोशन के लिए 10,000 डोर हैंगर सिर्फ $999 में मौका हाथ से ना जाने दें अभी कॉल करें 416-710-6777 इट्स 416-710-6777
2: अपना हम सफर ग्लोबल ट्रैवल एंड टूर
3: Travel and Tours, Mississauga में community को दुनिया भर के लिए सस्ते तरीन टिकट ऑफर कर रहे हैं। IATA approved agent तमाम major airlines से डील करते हैं। PIA के consolidator हैं और PIA tickets के special low fare available हैं। Book in advance and get special discount. उम्रा और ज़ियारत की special package deal के लिए call करें 905-275-3555 905-275-3555
1: 918 Dundas Street East Unit 1C Mississauga
4: जी हाँ 905-275-3555 ग्लोबल ट्रेवल टूर के रबते का नंबर है दुनिया भर में कहीं भी आपको सफर करना हो इनसे रबता कीजिए तमाम बड़ी एयरलाइंस के कंसोलिडेटर हैं इसके अलावा उम्र और हज के स्पेशल पैकेजेस इनके होते हैं साथ साथ मनी ट्रांसफर के सर्विसेज इमिग्रेशन के सर्विसेज और कॉन्सुलेट सर्विसेज भी प्रोवाइड की जाती हैं और कमर रशीद साहब रूह रवा हैं CEO हैं तमाम ऑपरेशंस को और ख़ासतौर पे हज के हवाले से और उम्र के हवाले से इन्होंने बहुत सी खुद जाते हैं वहाँ जाके चीज़ों को देखते हैं और अभी भी माशाल्लाह इनका हज का जो है पैकेज टूर जो है वो जाने वाला है खुश आमदीद कहेंगे कमर भाई अस्सलाम वालेकुम
5: जी वालेकुम सलाम बहुत बहुत शुक्रिया शिपटी साहब और आपकी वसासत से मैं अपने तमाम सामईन को भी बहुत सलाम पेश
4: थैंक यू वेरी मच पहले मुबारकबाद बहुत जबरदस्त हज सेमिनार था आपका इस पे थोड़ी देर में इंशाल्लाह आगे बात करेंगे मैं सिर्फ थोड़ी सी टिकट सेल के हवाले से बात कर लें कि कुछ अभी सीट सेल वगैरह हैं अवेलेबल हैं इस वक्त जाने के लिए
5: जी मैं अर्शद पटी साहब सच कहूँ तो मैं समझता हूँ कि ऐसी सीट से जो जिसका मुझे इंतजार रहता था और मेरी पसंदीदा डेट्स के ऊपर खास तौर पे जी हाँ PIA ने दोबारा 15% सीट सेल जो दी है वो इस दफा 30 मई नहीं बल्कि 24 जून तक का ट्रैवल पीरियड इसमें शामिल कर लिया यानी अब जो बच्चे स्कूल के पेरेंट्स फैमिलीज जो समझते थे कि हमारे बच्चों के हाई स्कूल हैं तो इतना अर्ली जाना मई एंड में मुश्किल है तो उनके लिए बिल्कुल अब जो है आप 24 जून तक जो है अपनी ट्रैवलिंग को मैनेज कर सकते हैं 15% डिस्काउंटेड फेयर के साथ और टिकट लेना है आपने वो आपने 10 जो है मई तक टिकट बाय करना जरूरी है टाइम आपके पास है अभी से प्लान करें और यू कैन सेव लॉट ऑफ मनी और ये बताता चलूं ये टिकट 6 मंथ वैलिड होता है आप अभी 24 जून को जा रहे हैं आप ज्यादा अर्सा वहाँ काम करना चाहते हैं तो और ये भी बताता चलूं कि मई के फौरन बाद जैसे कि उमरा सीजन शुरू हो जाता है उमरा के वीजे खुल जाते हैं तो आप अपने पाकिस्तान ट्रिप के साथ सऊदीया का उमरे का ज़ियारत का ये ट्रिप भी ऐड कर सकते हैं बिलखसूस अपनी कौमी एयरलाइन के साथ और हमें कॉल कर सकते हैं इस तमाम डिटेल्स को लेने के लिए 905-275-3555
4: पे कॉल कर लीजिए एक तो 15% सेल है प्लस आप उमरा भी कर सकते हैं उसी दौरान में तो खुद ये कस्टमाइज पैकेज बना देते हैं चाहे 2 लोग जा रहे हों चाहे 30 लोग जा रहे हों आप इनसे रब्ता कर लीजिए अच्छा हज के हवाले से अभी आपका माशाल्लाह ग्रुप जो है वो जा रहा है इसी महीने जा रहा है इंशाल्लाह और सेमिनार भी आपका बड़ी अच्छी वहाँ मैं मौजूद था लोगों तक आपने तमाम इन्फॉर्मेशन पहुँचाई थोड़ा सा अपडेट कर दीजिए हज के हवाले से और जो लोग अगले साल हज करना चाहेंगे तो उनको भी थोड़ा एडवाइस कर दीजिए
5: जी बहुत शुक्रिया अल्हम्दुलिल्लाह ताला शक नहीं और खुशी खसूस मैं शुक्रिया अदा करता हूँ आपकी शिरकत को मैं हमेशा अपनी कम्युनिटी की शिरकत समझता हूँ और आपकी हौसला अफजाई हमारी कम्युनिटी की हौसला अफजाई होती है और आपकी इज्जत अफजाई का शुक्रिया और आपने हाजियों के लिए जो खूबसूरत तोहफा दिया एहराम अपनी तरफ से मैं उसको भी कम्युनिटी की जानिब से तोहफा समझता हूँ और आपका शुक्रिया अदा करता हूँ और आपकी मोहब्बत हमारे लिए एक बेशुमार के कहने के अनमोल तोहफा होती है अल्लाह ताला इसमें बरकत दे अर्शद भट्टी साहब बिल्कुल अल्हम्दुलिल्लाह ये जो ग्रुप फाइनलाइज हुआ लेकिन आगे आने वाले ग्रुप के लिए जरूरी है कि जो तब्दीलियां आई हैं गवर्नमेंट ऑफ पाकिस्तान پاکستان کی طرف سے اور بالخصوص سعودی حج کمیشن کی جانب سے پتا چل رہا ہے کہ اس حج کے فوراً بعد نیکسٹ ایئر کا وہ پورٹل اوپن کریں گے, اور ان ایڈوانس بکنگ اوپن کرنے کا مقصد یہی ہے کہ وہ جلد سے جلد کلوز کر دیتے ہیں. ان کا سرٹن کوٹا ہے, گورنمنٹ آف پاکستان کا کوٹا, پرائیویٹ حجاج کا کوٹا جو ہے, اس میں آپ اگر جانے کا ارادہ رکھتے ہیں تو یہ بیسٹ آپشن یہی ہوتی ہے کہ آپ اپنے آپ نا نام کم از کم رجسٹرڈ کروا لیں. اگر آپ کے پاکستانی پاسپورٹ نہیں بنے ہوئے تو یہی ٹائم ہے آپ اپنے آپ کو جو ہے ڈاکومنٹیشن کمپلیٹ کرنے کے لیے ہمارے سے رابطہ کر لیں. اور سب سے خوبصورت چیز جو میں سمجھتا ہوں وہ یہ کہ ہم جو بار بار اتنی ایڈوانس بات کرتے ہیں, آپ اس طرح سے نیت کر لیں کہ میں آج سے ہی اپنے حج کے لیے اپنے کوئی خاص ایک سیفٹی ڈپازٹ باکس میں آپ اپنی کمیٹی ڈال رہے ہیں, پر منتھ $1,000 سیفٹی کر سیف کرتے چلے جائیں, اور انشاءاللہ میں بڑی امید رکھتا ہوں اللہ کی بارگاہ میں کہ سب سے بیسٹ ریٹ کے ساتھ, اور جس طرح آپ کی خواہش ہو کہ میں اس بجٹ میں جانا چاہتا ہوں, کامرہ بھائی میں آپ کے ساتھ یا آپ کے ساتھ بیٹھ کر اپنے بجٹ کو ڈسکس کر کے اگلے سال حج کے لیے تیاری کرنا چاہتا ہوں, تو میں ویلکم کرتا ہوں, ہمارے دروازے کھلے ہیں, آپ تشریف لائیں, آپ بیٹھے ہمارے ساتھ, اور آپ کے حج کے لیے میں اس کو عبادت سمجھ کر یہ آج آپ کو دعوت دے رہا ہوں, آئیں بیٹھے ڈسکس کریں, اور اس میں ہر چیز اوپنلی ڈسکس ہو جانے سے آپ کا ایک بوجھ ہلکا ہو جاتا ہے, آپ کو لگے گا کہ یس کہ مجھے میری ضرورت کے مطابق, آپ نے کبھی سنا نہیں ہوگا کہ حج کا پیکج کسٹمائز کیا ہے, جب تک اس فیلڈ میں تھے نہیں تو بات کرتے نہیں تھے, اب ہیں تو بتاتے ہیں کہ یس آپ کے بجٹ کو بھی دیکھتے ہوئے انشاءاللہ اللہ نے چاہ تو اس کو کسٹمائز کیا جائے گا. آپ اس کے لیے ہم سے ضروری ہے کہ آن ٹائم رابطہ کر لیں. انشاءاللہ 19 مئی کو ہمارا ڈپارچر ہے, اس سال اپنا حج کا قافلہ لے کر 19 مئی سے پہلے میں موجود ہوں, آپ آئیں اگلے سال کے لیے پلاننگ کریں, آئیں مل کے بیٹھیں اور اس کو ڈسکس کریں.
4: 905-275-3555 رابطے کے نمبر ہے کسی قسم کی انفارمیشن کے لیے. کچھ اور ایڈ کرنا چاہیں گے کامران صاحب؟
5: جی میں بتاتا چلوں کہ اس میں حج کے لیے 10 دن 12 دن 14 دن 16 دن مختلف دنوں کے پیکج ہوتے ہیں, اس سے میں نے آپ کو کہا آئیں بیٹھیں اور آپ کی ضرورت کے مطابق اس کو پیکج کو کسٹمائز کریں. اور پاکستانی کانسل کی تمام آن لائن سروسز جس میں آپ کا ضروری ہے کہ پاسپورٹ آپ کے ہاتھ میں ہو وہ ضرور رکھیں, نائکو کارڈ کو دیکھیں وہ ایکسپائر نہ ہو, کبھی بھی ایمرجنسی میں سفر کرنا ہو تو مشکل نہ ہو, کیونکہ آج کل پاکستانی ویزا لینے میں بھی جو ہے وہ گورنمنٹ کی طرف سے 8 سے 10 دن لگ جاتے ہیں. تو اپنا ریکویسٹ ہے بینگ پاکستانی, اگر آپ کے پاس اپنے پاکستانی ڈاکومنٹس ہیں تو ان کو ایکسپائر مت ہونے دیجیے گا, اس کو ہمیشہ اپنی ضرورت کے لیے ریڈی رکھیں. اس کے ساتھ ساتھ قربانی کا ٹائم آنے والا ہے, اپنے پیاروں کو پاکستان رقم بھیجنی ہو یا دنیا کے کسی بھی حصے سے منگوانی ہو, اعتماد کے ساتھ آپ ہمیں رابطہ کر سکتے ہیں. بیسٹ ریٹ کے لیے نمبر ہے 905-275-3555.
4: تھینک یو ویری مچ کامران صاحب, بہت شکریہ, اگلے ہفتے انشاءاللہ آپ سے بات کرتے ہیں. تھینک یو, السلام علیکم.
5: تھینک یو سر.
4: نمبر نوٹ کر لیجیے 905-275-3555. جناب ایک ریسٹورینٹ کی آپ کو انفارمیشن دینا چاہتا ہوں, رجوی پلازا میں ہی ہے, چائے خانہ, یہ پاکستانی چائنیز کوزین ہے, فائن اوریجنل پاکستانی اسٹائل چائنیز فوڈ آپ کو ملے گا, ایک بار آپ وزٹ ضرور کیجیے گا. اور یہ تمام کوالیفائڈ شیف ہیں, پاکستان میں پی سی لاہور میں یہ شیف تھے اور 14 سال سے ان کا تجربہ ہے, اور رجوی پلازا میں گریٹ ایڈیشن ہے جناب فوڈ لورس کے لیے, اسپیشلی چائنیز کھانے والوں کے لیے, 100% حلال فریش اینڈ اوتھینٹک فوڈ ہے, نو ایم ایس جی, نو فروزن میٹ, نو پیکٹ مسالہ ایٹ آل, اپنے مسالے ہیں اور ویری ریزنیبل پرائز بھی بہت زبردست ہیں, اسپیشل ڈسکاؤنٹ ہے, ریڈیو پاکستان کا حوالہ دیں گے تو فار شیور ڈسکاؤنٹ آپ کو دیں گے. 4 سے 12 بجے ویک ڈیز میں اور 2 سے 12 بجے رات تک ویکینڈز پہ آپ کے لیے اوپن ہیں. 3920 ایگلنٹن ایونیو ویسٹ, یونٹ 30 ہے اس کا, رجوی پلازا میں, اور اس ویکینڈ پہ چائنیز پاکستانی اوریجنل پاکستانی چائنیز کھانے کھانے ہیں تو آپ چائے خانہ پاکستانی چائنیز کوزین پہ چلے جائیے. نمبر میں آپ کو بتا دیتا ہوں, ایڈوانس بک کروا لیجیے 905-514-7877. چائے خانہ پاکستانی چائنیز کوزین.
6: آپ سن رہے ہیں ریڈیو پاکستان ٹورانٹو ایف ایم 101.3 اسٹوڈیوز میں, رابطے کے نمبر 4165930003. ٹورانٹو اور اس کے گرد و نواح میں مغرب کی آزان کا وقت ہو گیا ہے. دوسرے علاقوں کے رہنے والے اپنے مقامی نظام الاوقات کے مطابق مغرب کی نماز ادا کریں. ٹورانٹو اور اس کے گرد و نواح میں آزان مغرب. اللہ

0: रानी राजधानी।
1: राजधानी स्वीट्स एंड रेस्टोरेंट के प्योर वेजिटेरियन लजीज खाने, जिसके स्वाद के सभी है दीवाने। फैमिली और फ्रेंड्स के साथ आकर खाइए या फिर केटरिंग करवाइए, मिठाइयाँ ऐसी की मजा आ जाए।
0: राजधानी राजधानी राजधानी,
1: मल्टीपल लोकेशन इन GTA। फॉर मोर इन्फॉर्मेशन विजिट rajdhanisweets.ca।
2: आज की रियल स्टेट मार्केट में रियल स्टेट प्रोफेशनल ही आपकी मदद कर सकते हैं। वसीउद्दीन पिछले 14 सालों से सैकड़ों मुतमईन क्लाइंट्स को घरों की ट्रांजैक्शन और इन्वेस्टमेंट में हेल्प कर चुके हैं। इस बदलती रियल स्टेट मार्केट में आप अगर दुरुस्त और प्रॉफिटेबल इन्वेस्टमेंट या रेजिडेंशियल बाइंग सेलिंग करना चाहते हैं तो तजर्बाकार रियल्टर वसीउद्दीन से राब्ता करें। 416-566-3642। घर तो सभी ले देंगे, अच्छा घर लेने के लिए कॉल रियल्टर वसीउद्दीन 416-566-3642। अपने खुशी के लम्हात को यादगार बनाएं। आइकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपोरेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए 3 खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ। बहुत ही कन्वीनियंट लोकेशन, 6887 डिक्सी रोड में सिसागा, एम्पल पार्किंग और क्लोज टू हाईवेज। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 4374252500 और ब्रॉम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रॉम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600। क्वींस मैनर इवेंट सेंटर।
3: Sunshine Radio proudly present the Grand Eid Bazaar on May 22nd, 23rd at Palacio Event Center, 34107 Court, Mississauga. May 24th, 25th and 26th at Icon Event Space, 6887 Dixie Road, Mississauga. No tickets, free parking. Enjoy the shopping pleasure. Clothing, jewelry, mehndi, churiyan, food, entertainment and much more. Call Shaheen Khan or Matanat Khan at 416-825-9275.
4: डॉक्टर फयाज अहमद कुरैशी एंड एसोसिएट्स अब मिसिसागा के बाद स्कारब्रो में 2155 लॉरेंस एवेन्यू ईस्ट, लॉरेंस और ब्रिजमाउंट का इंटरसेक्शन, 416-757-9999। दांतों की कोई भी बीमारी हो, आप एतमाद के साथ डॉक्टर फयाज अहमद कुरैशी और उनकी तजुर्बाकार टीम की प्रोफेशनल सर्विसेज का फायदा उठाइए। तमाम इंश्योरेंस प्लान एक्सेप्ट करते हैं। इंश्योरेंस ना रखने वालों के लिए स्पेशल डिस्काउंट। रूट कैनाल ट्रीटमेंट और री ट्रीटमेंट के स्पेशलिस्ट हैं। मिसिसागा लोकेशन 1110 ब्लूर स्ट्रीट ईस्ट, ब्लूर और डिक्सी के इंटरसेक्शन, 905-232-5678.
5: Canadian Society of Peace and Relief proudly presents Ali Zafar for Spiritual Sufi and Qawwali Night. Join us on Saturday, May 16th at the Paramount Fine Food Center. Tickets starting from just $29. Available now on Ticketmaster.ca. For sponsorship and info, please call
2: 416-904-2046 or 416-662-7861. अगर आपकी कॉरपोरेशन पर कर्जे हैं जिसकी वजह से आप पर्सनली लायबल हो सकते हैं तो ऐसी सिचुएशन में आप कॉरपोरेट बैंकरप्सी का सोच सकते हैं। इसके लिए अहमद मलिक ऑफ अहमद मलिक कर्जा माफ से राब्ता कर सकते हैं। साथ साथ अगर अभी तक आपने सीबा लोन पे ऑफ नहीं किया तो याद रखें, दिसंबर से पहले आपको ये लोन पे ऑफ करना होगा। डेडलाइन इज कमिंग सून। अहमद मलिक इस सिलसिले में आपकी मदद कर सकते हैं। मजीद मालूमात के लिए अभी कॉल कर लीजिए 905-783-1922। इट्स 905-783-1922. SSR Auto Service, 921 Pape Avenue, Southeast Corner of Pape and Martimore. Har kisam ki gaadiyon ki journal aur electrical repair ke liye tashreef laiye. Oil change, tire change, lights repair, brakes, suspension, muffler service, engine services. Iske alawa safety inspection, 3D laser alignment ke saath saath new aur used tires bhi available hain. Drive through maintenance aur namaz ki sahulat bhi. Mia Ashraf saab ya Nabil Ashraf saab se raabta kijiye 416-466-8782. 416-466-8782. टोरंटो में 23 साल से 24/7 खुलने वाली वाहिद शॉप SSR ऑटो सर्विस, 921 पे पे।
6: अलका
4: کرم جیولرز. اگر آپ کو دبئی اور مڈل ایسٹ جیسے زیورات کی تلاش ہے تو اب آپ کو دور جانے کی بالکل ضرورت نہیں. آج ہی ہمارے مسیساگا رجوے کے اسٹور پہ تشریف لائیے الکرم جیولرز, جہاں آپ کو ملیں گے سونے کے بہترین کنگن, کڑے, جھمکے, ہار اور سونے کے بہترین سیٹس. شادی ہو یا مہندی یا کوئی بھی فنکشن, آپ کی پسند کے تمام زیورات آپ کو ہمارے اسٹور پر موجود ملیں گے. آج ہی وزٹ کیجیے الکرم جیولرز, 3465 پلاٹینیم ڈرائیو, یونٹ 99, مسیساگا. 9582800009, it's 9058280009. You log in ho alkaramjewelers.ca. Alkaram Jewelers, farmaish aap ki guarantee hamari.
6: The team of two, just for you.
7: And with a chala job, the team of two, just for you, bringing you world's largest Eid festival from May 22nd till May 26th, from 1 p.m. till midnight at Maple Banquet Hall, Mississauga.
8: Fashion show, food, music, variety of stalls. Free admission and parking. Call Shella at 647-273-2393.
7: Log on to eventsmyteamof2.com.
9: صرف مارٹگیجز. دس راجیو تلوار, دا مارگیج سپر اسٹار. مارگیج ریزیڈینشل لو یا کمرشل, فور کسٹمائز مارگیج سولوشن چوز راجیو تلوار. مشکل سے مشکل مارگیج ہو, لاسٹ منٹ ڈیل ہو یا پھر کریڈٹ ایشوز ہو, راجیو تلوار کا وسیع علم اور تجربہ آپ کا کام آسان کر دے گا. تو یاد رکھیے, مارگیج ان سے مت لیجیے جو مارگیج بھی کرتے ہیں, بلکہ مارگیج صرف ان سے لیجیے جو مارگیج ہی کرتے ہیں. کال راجیو تلوار آف لیڈنگ ایج مارگیج ایکسپرٹس, 9058191001, 9058191001, license number 12374.
10: The views expressed here during discussions, debates, and other programs are strictly that of the participants and not of the management of Radio Pakistan Toronto and CMR. Similarly, Radio Pakistan Toronto is not liable for any false, misleading messages from our advertisers. An advertiser is solely responsible for claims and litigation that may arise from airing of such ads.
4: پروگرام کا یہ حصہ ٹیم بھٹی کے تعاون سے پیش کیا جا رہا ہے. فار آل یور ریئل اسٹیٹ نیڈز کال طلحہ بھٹی, 6472957861, 6472957861.
11: ریڈیو پاکستان ٹورانٹو, سی ایم آر 101.3 ایف ایم. اسٹوڈیوز میں رابطے کے نمبر 4165930003. پاکستان لیے چلیں گے, معذرت دو تین منٹ لیٹ ہو گئے, فرائیڈے تھوڑا سا بزی ہوتا ہے تو اس لیے بعض اوقات ہمیں ایڈز بھی چلانا پورے پڑتے ہیں اور کچھ گفتگو بھی رہتی ہے. بلال زمان صاحب اس وقت ہمارے ساتھ موجود ہیں, خوش آمدید کہیں. بلال صاحب السلام علیکم.
12: جی وعلیکم السلام.
11: بلال صاحب, یوم مئی مزدوروں کا عالمی دن ہے, پاکستان میں تو منایا گیا, یہاں اس طرح سے نہیں منایا جاتا, دنیا میں ویسے بہت سی جگہوں میں منایا جاتا ہے. مزدور کو اجرت پاکستان میں سنائے بڑھا دی گئی ہے, لیکن کیا حقوق کے حوالے سے بھی مزدور یا غریب طبقہ اپنی آواز بلند کر سکتا ہے؟
12: جی دیکھیں, جو تھرڈ ورلڈ کنٹریز ہیں ان کے اندر جو بنیادی ایشوز ہیں وہ ہیں ہی غریب لوگوں کے, اور جو مزدور طبقہ ہے اس کو جو ہے وہ سب سے ڈاؤن دا لین جو طبقہ ہے وہ تصور کیا جاتا ہے, اور اسی لیے حکومت نے اس کو دیکھتے ہوئے جو مزدور کی اجرت ہے وہ کم سے کم 40,000 روپے جو ہے نا وہ رکھی ہے, اور وہ ملتی ہے, اور اچھی بات ہے کہ مطلب یہ کم سے کم جو ہے نا وہ ایک ہاؤس ہولڈ کے اندر اتنا ہونا چاہیے کہ وہ اپنی جو بیسک نیسیسٹیز ہیں, جو کیا کہتے ہیں اپنا راشن وغیرہ ہے, اس کو وہ پورا کر سکے. اور باقی ٹھیک ہے کہ حکومت کے بہت سارے پروگرامس جو ہیں وہ بھی ایسے لوگوں کو جو ہے نا وہ کیٹر کرتے ہیں, اور حکومت کا جس طرح بے نظیر انکم سپورٹ پروگرام ہے اور دوسرے غریبوں کے لیے پروگرام ہے, بہت ساری جگہوں پہ حکومت ایسے لوگوں کی ہیلپ کرتی ہے. لیکن بہرحال بنیادی حقوق کے حوالے سے جو ہے نا وہ اگر کہیں بھی ہمارے ہم دیکھتے ہیں کہ اس طرح کا کوئی معاملہ ہو جائے, آپ کہیں جو ہے نا وہ سول لٹیگیشن کے اندر یا ایسے کسی معاملے کے اندر یا کسی طاقتور شخص کے ساتھ اگر آپ کا کہیں کوئی ایسا معاملہ ہو جائے, تو وہاں پہ ہم نے دیکھا ہے کہ ایک طبقہ